अबंग रेडियो अटकते मातवेली शी एम शाह यानी के मुबारक शाह उदय प्रोग्राम नुम दे दखकुला खबर यानी के दखकुला अब्या दखकुला खबर और जरा खक दे दा द अमन रेडियो बटाग्राम दे अमन रेडियो बटाग्राम वाला पखेर आले सड़ी मिशी ता संगे ठीक ठाक है रोग रमट खुशहाल भाई उम्मीद दरबे तासु बरोग रमट खुशहाल है दखपल हिस्से चिक में खुशहाली दागीन और मजे मखले चर्चे वदे हम मखले वाल जनाब समाज सुमर मीनावाल थी जमावाज आगी तरसी और आगी एंजॉय कई बल्कि आगी इंतजार करे दे जमा वास्ते इंतजार करे जमा प्रोग्राम ते इंतजार करे दे द टोल उड़े रजियात मनना यो दुनिया मनने यो जहान मनने भाई गुड मॉर्निंग पखेर आले सड़ी मिश अटक वालो आप कैसे वे जो लोग इस वक्त ड्राइव कर रहे हैं वही ड्राइव केयरफुली जो जा रहे अपने गली अपनी शहर अपने घर को अल्लाह पमान टटा बाबा शात मगोरा वल जनाब अल्लामा अगर मानो बराबर का कमर मानो चितासो निमगड़ी उड़ी दी आगे जोड़े चिके मितासो निमगड़ी उड़ी दी अल्लाह दू के आगे जोड़े तासोड़ा के वापस रोड़े कलता सुखपल बची प्रेक दे कलता सुकोर वाला प्रे दे कलता सुखपल मोरप्लार प्रे दे कल अरुणा अजीजान खपल गले औखल कले प्रेक दे नो दाड़े रगरान खबर खुबार हाल दचा ढेर ज्यादा मजबूरे भी छे दखपल कोर अजी दागत दो बच्चो या यो जवे छे पकम कोर की दार सने अड़की की खदागे ने लकी तो मजबूरी बदा बला दा जिने चापरे खो दे लमन दले ला दे कसवे नदा से दे دا مجبوری پہ انسان مانے سس ہونے کی دا غریبی انسان مانے سس ہونے کی بہرحال مامی گانو سنگئی تاسو خی ٹک ٹاک ہے مامی گانے بدا سوچ کئی گور خا دا مامی گانو زندگی ڈیرا زیادہ گرانی کمی چھ مامی گانے اگی تو وہی کہنا چھ چا وادش بھی او داغی لوریانی بھی داغی نوسان وسی بھی یا مطلب انگورے بھی یہ عرصے چی یہ زامنی داغی دا سار چی پاسی داغی دا سو چی کا نا چی اسے نچی دا زویرا لسوک مڑ نکی اسے نچی دا لرمی سا غلط کارو نکی اسے نچی دا خاون نا سر دادا چل یا مطلب دار چا سر جا گڑا مگڑا نکی کا نا داغی صرف داغ کار سر کاری سار چی پاسی لکا صحیح حقیقت خبر چی کو لور تا بگوری چی لور زی جا روکی دا سی نیغ نیغ بوتا گوری چی دا زما دا لور بم د چا د کور شي په دې باندې بم خرش ترای شي د دې دا سوچو دی نو زه تاسو ته وایم چې د بامی ډیر ګران جون دی هغه مطلب دا د واده نه مخکې چې سمی هغه خوی بدی مزیوی یا غریبی وی هر څه چې وي خدا واده نه پس چې کوم دی ستاسو ذمہوارې په سر شي او واز بیا دغه مکه و دغه اوکا او دا به وشي او دا به نشي او زویله به کم ځای کې ګور ګورمه او دا لور به مې کم ځای ته ودیږي بس دا فکرونه یي دوی ډیر ګران ژوند تیر او ځینې مامیګانې به داسې چې لکه هغوی باندې بې پروا شانتی بس چې بس هم پاخه کړه بس غټه کټوی پخه کړه چې بس ښه مزیدار راماته کو پکې کپیلا لا را پړونی راکړه چې بس داسې کار وکړو چې دا غم خادی وکړو ډېرې مامیګانې په کټ کې ناستې چې بیا به زه پخو بیا به زه پخو

0: कॉस्मेटिक्स एंड गिफ्ट सेंटर, निज्द मदीना मस्जिद सवाबी रोड जहांगीरा दुबंदी।
1: हला जहांगीरी वाला
0: दा सिकारो के रईस खान लवर शे, रईस खान कॉस्मेटिक्स, ग्राउंड फ्लोर, दुकान नंबर 3, मदीना मार्केट, निस मस्जिद दुबंदी बाजार जहांगीरा।
1: अल्लाह
0: बल बचा सर मिला भी के। सुरहाब कॉस्मेटिक्स एंड गिफ्ट सेंटर एंड ज्वेलरी हाउस नियर निस मदीना मस्जिद सवाबी रोड जहांगीरा दुबंदी। इफ्तिखार खान लवर शे, मीनावाल पर पटाग्राम के चेकम देता सुदक कयोद जेल लवर शे, द लेडीज मार्केट ने टोल टोल सरो मिलावी की खुद जिम्मेवारे प्रोडक्ट और या पा होलसेल बाने नो चाल बोवर से मोहसिन बाईला मोहसिन भाई तवे न्यू प्रोडक्ट रा लरा के शाप के वो सपोरे खुदा से गप लगा वेस्ता सोची कम मख के मालिकानु द नो टेंशन अगुया से गप लगो ले मुबारक शाह ची कम क्रीम मुंगल रोड़ी दी टेलीग्राम वालों दा याद साते कस्तासु रिजल्ट मा तरागे कस्तासु रिजल्ट मा तरागे नो जबता सर शो कंटिन्यू सातम कस्तासु रिजल्ट मा तरा नगे सही दा नुबिया बज द अमन रेडियो टेलीग्राम न शोख पला बंदोमा सफा खबर आता कोम खा दाइयो खबर अवोरे गोरे तासो खाइस्त ग्वाड़े तासो रिजल्ट ग्वाड़े मा तासो तेलम नेवी दर ले गली शैम्पू में दर ले गले दे मा तासो नेवी क्रीमम दर ले गली दी नेवी फेस वॉश विटामिन सी फेस वॉश और राइस फेस वॉश में दर ले गले दे तासो मतलब पसके दे दारा तो हुआ है आया तासो सिर्फ द दगे द पार क्रीम इस्तेमाल वे छे बस मड़ा बस वक्त तीरी के बस रवान दे के ना कनता सोच रिजल्ट ट्रायल राखी सही दा नोमाता सुला प्रोडक्ट दर ले गले दे कदगल तमात रिजल्ट न मिलावेगी मतलब दा से जमा द सवाबे न गोरेजायात साते मौसपोरे सवाबे त बराबर कड़ीम ने दी टिक्शवा खुदगल तजे जमुंग कम डिस्ट्रीब्यूटर दे नागब मुंग त बार बार वे बेवे चिमाल द नो टेंशन डिस्ट्रीब्यूशन राका और दिल तखल का ग्वाड़ी नमुंग दागप खुलबान दगल त प्रोग्राम शुरू करे दे इन सफा खबर आता कोम क दगल त जमा द प्रोग्राम रिजल्ट मेला न शो लक कालो प मैसेज बान न यादो स्तासु चिकम दे प्रोडक्ट अगस्तल यो यो सन ब्लैक वाखले जमा च सुमर लिसनर दी यो यो कोल्ड क्रीम वाखले ददे फायदे रतवेम सो कुम ची कोल्ड क्रीम बाबा बेबे ले इस्तेमाल मोर प्लार ले इस्तेमाल रुणो लकम चिकार कई दशपे वाले लगवे बिया चे रकार नाराजी न कतास ते दुआगाने न को लेनी है हूं माल पदे मख लाड़ रातु के कदे दल फायदे दर न कड़े कद दे न पसो मात रिजल्ट मेलाओ न शो न बिया बज द आरो मतलब दा दे दा प्रोग्राम बज बंदोम दन कमजे ना द बटाग्राम रेडियो न टिक्स वाला कहीं इनके जमा आवाज बता सुना रे सफा खबर कुम कचर अल तमात रिजल्ट न मिलावेगी अल तखल के इतबार न कही چه ادبار نکوه اعتماد نکوه نو بیا بزه دا آغا زین زان سکیب کوم مطلب داره التا نبزه شو ختموم صفا خبراتا کوم یو زل تا بیاوه دا بطاگرام چه سمر موریدون کیری که آغا دا تورغر دی که آغا دا چه ترپلین دی که آغا دا هر زی چی دی او آغا زما بانه ادبار نکی پا ما بانه ترست نکی نو دا آغا زین بزه خپل شو بندوم تاسو بسه کوه گو رخا ار سوک خو مطلب کریمو ته ضرورت خو ار چا نشته کنه مطلب دا د خلک بلا خولی دی مخونه صفا دی نو بیا کریمونه اسه به سما لگاوه ٹھیک شو زال سن بلاک یو سه زال چې کم دی تیل او شیمپو یو سه د نو ټینشن زال چې کم دی کولډ کریم خامخه د بټاګرام خلکو ستا سخپی خرابیږي ما ته پته ده او په جیمی کې خو بیا ډیره خرابیږي چوی نو که څوک چې زما خپیونه چوی زما خپی پستی وي زما بابا بیبی ما ته دواګانی وکړي یا زما رونه یا خاوندان مونږ ته دواګانی وکړي د شپې ولا دا لګوي دا کولډ کریم یو ډبې پې ختم کړئ کنه که ستاسو دغه پلار یا ستاسو ورور تاسو له په درزنونو رونړل راشي ما له پرې مخ لاړې راتو کې د دې دومره فائدې دي ښه نو زه تاسو له فائده درکوم نو که تاسو بیا مې اعتبار نه کوئ بیام ٹرسٹ نہ کوے نہ بیا بزخ پل پروڈکٹ امرا ٹولوم او بیا بزخ پل پروگرام ام نہ کوم سیدا پروڈکٹ پا خلق تپریدم کم خلق استعمال خو پروگرام به زما نه اوري نو دا سیدا چې کتا سو ادبار نه کوي ٹرسٹ نه کوي تاسو غلط غلط کریمونه استعمال کړی دی او وای چې دا بمراله دا چې لوکیناز دا بدله دا چل نه کوي

0: सेवा
1: बस इजाजत वालू फमा शांति जब और सो करो सर्व इजाजत अलम करम। भटक गए हम राहों में, भटक गए हम राहों में, मंजिल का तकना नहीं था, ले गई जिंदगी उन राहों में जहां हमें जाना नहीं था। कुछ किस्मत की मेहरबानी, कुछ हमारा कसूर था, हमने खो दिया सब कुछ वहां जहां कुछ पाना नहीं था। पदी शुरू सरमाल इजाजत राके इंशाल्लाह बल प्रोग्राम की वजर तजरबिया मुलाकात की गई तरह पूरे माल इजाजत राके दलवे अल्लाह फमान। ابھی دبی دا پروگرام د امنش پا منش پک زی واجی نو مسر دما خو غم کار تبریز بی هم تر اوسه پوری مسر وګر ار ان شاء الله ملاقات به کی ٹائم منس دی زی اتلیف دی ٹائم منس شش بغریان کی دولس پجی او شپگیس منٹ مطلب ٹائم لیٹ تھی ہاں ان شاء الله ملاقات به کی اللہ کری خیر وی پنیکس پروگرام نو کی طرح قدم گڑ پر رکھی مالی اجازت دی شیرو سرا لمحوں میں بیت گئیں صدی شباب کی یہ رات کی نینی تنہائی کا بوجھ، کاش ہم اپنے شہر میں ہوتے تو گھر چلے جاتے۔ بس سلام دلو اللہ پامان ادب رکھا۔